0: इस सहूलत से महरूम रखा गया है जो कि इम्तियाजी सलूक के मुतरादिफ है। उन्होंने आंगनवाड़ी वर्करों की जेर इल्तवा तनख्वाहों की फौरी अदायगी का मुतालबा करते हुए कहा कि तनख्वाहों में ताखीर के बायस कारकुनान शदीद माली मुश्किलात का सामना कर रहे हैं। और अब रुख करते हैं पुंछ जिले का। समन पुंछ जिले के कई देहात में जल जीवन मिशन की अमलावरी सूक्ष्मजदा बताई जाती है। मौसूल इतिलात के मुताबिक जल जीवन मिशन के तहत पुंछ जिले के मुख्तलिफ देहात में दरदस्त लिए गए प्रोजेक्ट या तो सिरे से ही शुरू नहीं हो पाए हैं या फिर तामीर के अलग अलग मरहलों में मौलक हो चुके हैं। नतीजा ये कि मुतल्लिक देहात की आबादी पीने के पानी के हुसूल में गुनागु परेशानियों का सामना कर रही है। एक रिपोर्ट के साथ पुंछ से केडी मैनी।
1: अगरचे जल जीवन मिशन को नाफुल अमल लाए हुए 3 बरस से ऊपर हो गए हैं और लोगों को उम्मीद थी कि पानी की फरहमी को अब यकीनी बना लिया जाएगा और गाँव व कस्बों में पानी की किल्लत पर काबू पा लिया जाएगा, लेकिन जमीनी सतह पर आज भी गाँव में लोगों को पानी की कामयाबी या फिर नायाबी का सामना है। ये भी देखा गया है कि जल जीवन मिशन की उम्मीद में लोगों ने रवायती चश्मों की तरफ ज्यादा तवज्जो न दी और अब उनके छोटे सूख चुके हैं, जिसके बायस लोगों को आबाई इलाकों से दूर नालों और दरियाओं के किनारे मुंतकिल होना पड़ रहा है। ऐसा ही कबायली लोगों का गांव डिंगला भी है। इस गांव के लिए 3 बरस कबल जल जीवन मिशन के तहत जनियार डिंगला स्कीम मंजूर हुई थी, जिस पर काम भी शुरू हुआ, जहाँ 4 वाटर टैंक बनाने मकसूद थे और इस स्कीम के तहत डिंगला के साथ वाकया जनियार गाँव में भी पानी फराहम करना था। इसी दौरान किसी मसलहत के तहत गांव डिंगला जिनियार के लिए जल जीवन स्कीम से मंजूर शुदा रकम का बेशतर हिस्सा जिनियार में ही खर्च कर दिया गया, जबकि डिंगला गांव में सिर्फ 1 वाटर टैंक बनाने के बाद काम को अधूरा छोड़ दिया गया। लोग महकमा के एहलकारों से मिलते हैं तो बताया जाता है कि फंड खत्म हो चुके हैं और इंतजार करो। उधर गाँव में जो मकानी चश्मे हुआ करते थे वो भी अब बेतवजी का शिकार होकर सूख गए हैं। नतीजा ये हुआ कि डिंगला गांव के 9 वार्डों में से सिर्फ 3 वार्ड जो जमियार में पड़ते हैं उनको छोड़कर बाकी गांव में लोगों को पानी तो नहीं मिला, सिर्फ तसल्लियां मिलती रहती हैं, लेकिन पानी की नायाबी से तंग आकर अब आबादी का बेशतर हिस्सा दरियाए पुंछ के आसपास मुंतकिल हो रहा है। इन हालात में मुतासरा अवाम शहरबीन की विरासत से हुक्काम बाला से मुल्तमित हैं कि डिंगला गाँव में पानी की फरहमी को यकीनी बनाया जाए ताकि दरियाए पुंछ के किनारों पर राज करने के बजाय गांव के मकीन अपने घरों में मुंतकिल हो सके।
0: पुंछ से केडी मैनी की रिपोर्ट आपने सुनी। जिले कुपवाड़ा की द्रंगियाली गजरियाल वाटर सप्लाई स्कीम 8 साल गुजरने के बावजूद मुकम्मल नहीं हो पाई है, जिसके बाईस इलाके की एक बड़ी आबादी पीने के पानी की सहूलत से महरूम है। मकामी आबादी के मुताबिक महकमा हर साल स्कीम की तकमील के दावे करता है, ताहम जमीनी सतह पर पेशरफ्त न होने के बराबर है। सूरत हाल यह है कि गजरियाल के बाज इलाकों को एक नाले से पीने का पानी फराहम किया जाता था, लेकिन अब वही पानी धान के खेतों की आबपाशी के लिए इस्तेमाल हो रहा है। इलाके के लोगों का कहना है कि गनाई मोहल्ला मुकम्मल तौर पर पानी की फराहमी से महरूम है। उन्होंने इंतजामिया से मुतालबा किया है कि द्रंगियारी गजरियाल वाटर सप्लाई स्कीम को जल्द फाल बनाने के लिए हंगामी इकदाम किए जाएं। हजरत बाबा जान मोहम्मद नक्शबंदी मुजद्दी रहमतुल्लाह अलैह का 79वां उर्स शरीफ आज 23 जून से शुरू होकर 25 जून को मुकम्मल होगा। उर्स की सबसे बड़ी तकरीब 25 जून को उनके आस्ताना आलिया सतबून दर्दपुरा कुपवाड़ा में मुनाकिद होगी। उर्स के सिलसिले में खतमात मौजमात जिक्र अजगार और दुरुद सलाम की मजालिस मुनाकिद हो रही हैं। उर्स के दौरान हजरत बाबा जान मोहम्मद नक्शबंदी रहमतुल्लाह अलैह और हजरत मीर आलम नक्शबंदी रहमतुल्लाह अलैह की हयात व खिदमात पर मुश्तमिल एक किताब की रस्म रुनमाई भी अंजाम दी जाएगी। इधर खान साहब बड़गाम में हजरत सैयद सोले खान साहब का 3 रोजा सालाना उर्स आज इख्तिताम को पहुंचा, जिसमें वादी के मुख्तलिफ इलाकों से आए हजारों अकीदतमंदों ने शिरकत की। उर्स के दौरान दुरूद अज़कार और दुआया मजालिस का एहतमाम किया गया। जायरीन ने अमन खुशहाली और भाईचारे के लिए खसूसी दुआएं मांगी। इख्तितामी तकरीब में साबिक वजीर और पीडीएफ के सदर हकीम मोहम्मद यासीन और ट्रस्ट के चेयरमैन हकीम मोहम्मद अशरफ ने शिरकत की। उन्होंने उर्स के कामयाब इनेकाद के लिए जिला इंतजामिया पुलिस और दीगर महकमों का शुक्रिया अदा किया। नेशनल कॉन्फ्रेंस के साबिक जनरल सेक्रेटरी और साबिक रियासती वजीर गुलाम मोहीदीन शाह की अहलिया इंतकाल कर गई हैं। मरहुमा साबिक एमएलए बटमालू इरफान अहमद शाह की वालिदा थी। उनकी वफात पर नेशनल कॉन्फ्रेंस के सदर डॉक्टर फारूक अब्दुल्ला نائب صدر اور وزیر اعلی عمر عبداللہ اور نیشنل کانفرنس کے دیگر کئی لیڈران نے گہرے رنج کا اظہار کرتے ہوئے سوگوار خاندان سے تعزیت کی ہے۔ ادھر آکاش وانی نیوز سری نگر سے وابستہ ایڈیٹوریل ایگزیکٹو سہیل احمد بٹ کے والد نسبتی شیخ عبد المجید آج دوپہر انتقال کر گئے۔ وہ وادی کے معروف پلاسٹک سرجن ڈاکٹر شیخ طارق کے والد تھے۔ شعبہ خبر کے سربراہ اشفاق احمد شاہ کی صدارت میں آج ایک تعزیتی میٹنگ منعقد ہوئی جس میں سہیل احمد بٹ کے ساتھ تعزیت کا اظہار کیا گیا اور مرحوم کی جنت نشینی کے لیے دعا کی گئی۔ واضح رہے کہ تعزیت 3 دن یعنی 25 جون تک ان کی رہائش گاہ واقع حمزہ کالونی لین نمبر 3 لال بازار میں جاری رہے گی۔ اجتماعی فاتحہ خانی جمعرات 25 جون کو صبح 9:30 ان کے آبائی مقبرے پر انجام دی جائے گی۔ اس کے ساتھ ہی شہربین کا وقت اب ختم ہو جاتا ہے۔ پروگرام کے میزبان اور ایڈیٹر اشفاق لون اور پروگرام کی نگراں سمینہ شاہ کو اجازت دیں، خدا حافظ۔
2: شہربین، آپ تک پہنچانے میں ہمارے ساتھ تعاون کر رہے تھے خیبر سیمنٹ۔ مضبوطی اور پائیداری کی ضمانت خیبر سیمنٹ، اپنی تعمیرات دل سے بنائیے۔ شہربین، آپ تک پہنچانے میں ہمارے ساتھ تعاون۔ شہربین، آپ تک پہنچانے میں ہمارے
3: ساتھ۔ آپ بزنس کی ترقی کو لے کر ہیں فکر مند؟ ارے ریڈیو پہ دے اشتہار اور بڑھائیں اپنا کاروبار۔ اب فکر کی کیا بات جب ہے کمرشل براڈکاسٹنگ سروس کا ساتھ۔ جی ہاں، اپنے کاروبار کی اڑان کو دیجئے ایک نئی پہچان، ریڈیو سے اشتہار دے کر بڑھائیں اپنے بزنس کی شان۔ رابطہ کریں کمرشل براڈکاسٹنگ سروس سری نگر، فون نمبر 9419000255۔
4: مون ایس ڈبلو آر پی وی سی پائپس اینڈ فٹنگز، جی ہاں، مون واٹر ٹنکیاں بنانے والے اب لائے ہیں مضبوط، پائیدار اور اعلیٰ ترین کوالٹی کے مون ایس ڈبلو آر پی وی سی پائپس اینڈ فٹنگز۔ بس نام ہی کافی ہے، مون ایس ڈبلو آر پی وی سی پائپس اینڈ فٹنگ۔
5: گھر کا اے سی ہو یا گیزر، وولٹیج کا ہیرو صرف ایک، بی ایس وائس سٹیبلائزرز، پاور فلکچویشن سارٹڈ، لانگ لائف فور یور اپلائنسز گارنٹیڈ۔ بی ایس وائس، دیٹس بیسٹ سروس، کال ناؤ 9419001960۔
6: ارے یہ سیورام کی دکان بند کیوں ہے؟
7: بند نہیں، ملاوٹ کرتا تھا، کسی گراہک نے مال کی جانچ کروا دی۔
8: جی ہاں، نئے کھادیہ قانون کے تحت ہر ایک کو ادھیکار ہے ملاوٹی کھان پان وستوؤں کی لیبوریٹری سے ٹیسٹ کروانے کا۔ پکڑے جانے پر ملاوٹ خوروں کے ورودھ کڑی کارروائی کی جائے گی۔
9: یاد رکھیں، سرکشت آہار سوستھ کا آدھار۔ ادھک جانکاری کے لیے لاگ آن کریں www.fssai.gov.in پر۔
10: ایشوڈ ان پبلک ان ٹرسٹ بائی آفس آف دی کمشنر فوڈ اینڈ ڈرگز ایڈمنسٹریشن جے اینڈ کے۔
11: محبت وہی جو دل سے ہو، بات وہی جو دل سے کہی جائے، دوست وہی پکا جو دل سے ساتھ نبھائے، رشتہ وہی بے جوڑ جو دل سے جوڑا جائے۔ دل سے ہی تو ہوتے ہیں ارادے چٹان سے، دل سے ہی تو بنتے ہیں گھر خالی مکان سے۔ اس لیے خائبر سیمنٹ کا ذرہ ذرہ دل سے بنا ہے۔ خائبر سیمنٹ، دل سے بناؤ۔
12: صحت چھ ہر اکس انسان سن بنیادی حق، مگر آز تہ چھ یہ سفر واریہن لکن خاطر مشکل۔ دور دراز علاقن مز ہاسپٹل تہ صحیح معلوماتن ہز کمی، یم چیز چھ رکاوٹ بنان تہ ضروری علاج چھ اتھی روزان۔ مگر ون چھ ات حل جے کے صحت ایپ، یہ چھ تہند ڈیجیٹل ساتھی جو صحتس مطابق کن تہ ضرورت خیال چھ تھاوان۔ یہ ایپ چھ اینڈرائڈ تہ آئی فون دوشونی مز دستیاب۔ یت ایپ مز چھ ڈاکٹر سنز اپوائنٹمنٹ بکنگ، نزدیکی ہاسپٹل ژھانڈن، آن لائن صلاح تہ میڈیکل رپورٹس ہاون، اے آئی سمٹم چیکر چیٹ باٹ، ایمبولینس بک کریں، دوہن ہز اویلیبلٹی چیک کریں، ویکسینیشن ریکارڈز چیک کریں، بلڈ بینکچ معلومات تو سرکاری ہیلتھ سکیمن ہز جانکاری۔ بیچ ات سیت پرائیویٹ ہیلتھ کیئر پروفیشنل ہوم سروس تہ اویلیبل، چاہے تو مریض، ڈاکٹر، سٹوڈنٹ یا اکھ ساد شہری چھو۔ جے کے صحت چھ سارنی سوت، سمپل، سیف تو صرف تہی خاطر۔
13: ایشوڈ ان پبلک انٹرسٹ بائی نیشنل ہیلتھ مشن جے این کے۔
14: آداب، یہ آکاش وانی سری نگر خبرن ہند بلٹن ہے۔ چھس بہ محمد اکبر، گوڈ اہم خبرن پہ اک نظر۔ صدر جمہوریہ کر وری 2017 باپت دوم مرحلے کے پدم اعزاز عطا۔ اعزاز پراون والن من جموں کشمیر ست تعلق تھون ول برج لال بٹ تامل۔ وزیر اعظم سند افسرن پنہ سوچ تو جوش جذبہ ست وکست بھارت 2017 جو خواب پور کرنس مز پن کردار ادا کرنک باند باند۔ قومی سترس پہ عید خدمت مز جموں کشمیر گوڈنک نمبر ایل جی منوج سنہا تو رابط پروجیکٹ معیار سان وقت پر مکمل کرنک وزیر اعلی سند متعلق افسرن باند باند۔ خبر بوجو تفصیل سان۔ صدر جمہوریہ دروپدی مرمون کر آج شامن راشٹرپتی بھون نو دلہ من دس مرحلس تحت زتوہ باپت پدم اعزاز پیش اچھی تقریب پہ آئی کل پانچ پدم ایوارڈ عطا کرنے ان پدم وبھوشن ست پدم بھوشن